0: पुग्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयपुट लगाएर हिँड्नु पर्ने सिद्धान्त सबले पुगिहाल्छ नि
1: है। मन सम्झे सातोको टुक्राइबाट बस्नु त खेतबारीले थालिमा एउटा कम्पुटर लगाउने सुतो अघि बच्चा लागेर मात्रै सुत्ने बानी बसाएको पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सातोको टुक्राइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि। मिसले त घर वरिपरि कुरोहरू फुर्ने र तातो लगाएर नदिनालामा विषालु सर्प हुन सक्ने भएकोले लगाले पनि भन्नुभएको थियो।
2: समस्या

0: पारिब स्वास्थ्य कार्यालय बर्तियाजी जनैत मजाली सदेश
1: रेडियो
0: गुरुबाबा एफएमको साथमा स्वास्थ्य कार्यालय

Sunday.

자, 그만큼 세대는 소름이 아니라는 데뷔를

सक्रियमा पश्चिमी बाहु कमजोर र निष्क्रिय हुनुका साथ अहिले पनि पश्चिमी बाहु सक्रिय रूपमा पूर्वतिर बढिरहेको छ। त्यसैले

Thank you.

ಹಾಲು ಟೆಸ್ಟ್ಗೂ ಜನರು ಟೆಸ್ಟ್ಗೂ ಎಷ್ಟು ಕೊಲೆಯನ್ನು ಜನ ಮಾಡಬಹುದು.

आएको सुझावमा स्पष्टीकरण भाग शीर्षकमा शिवचन्द्र झाले लेख्नुभएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी भाषपत्र तयार गर्ने कार्यक्रमलाई निर्वाचन आयोगले दिएको छ।

संघीय सबलीकरण तथा राष्ट्रीय सरकार समिति आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका प्राधिकारीलाई बोलाएको थियो। संस्थाका सहभागी विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर लोकाले गोर्खा जिल्ला मेरोका निर्वाचन क्षेत्रमा अधिकारी संविधान संशोधन भ्रष्ट प्रचार अधिकारी द्वारा आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यसै धानको बिउ राख्न समस्या कालीकोटमा रोक्न तिलाई सूचना पनि खबर प्रकाशित छ भने राष्ट्र महानगरपालिकाले आयोग 25 अर्ब 88 करोडको बजेट शीर्षक मार्फत गर्छ। त्यस्तै चौथो जिल्ला उद्योग

अहिले पनि डिजास्टर हुँदाखेरि अहिले पनि राहतको कुरा

कार्यक्रम सुनने प्रयास गर्नुहोला।

கார்யம்

Bueno,

Thank you.

Grazie.

0: गरिन्छ। आवश्यक परेर लगत समेत चढाउनु पर्ने हुन्छ। गत वर्षको तुलनामा सुधार देखिए पनि अझै चुनौती कायमै रहेको परिसर सिंह निरीक्षक देवी खनालले जानकारी दिनुभयो। राजापुर नगरपालिकाले नियमित परीक्षण विद्यालय समन्वय र आइरन शक्ति वितरण मार्फत सुधारतर्फ महत्वपूर्ण कदम चालेको जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय बर्तेरा अन्तर्गत इलाका प्रहरी कार्यालय मैना पोखरमा कार्यरत प्रहरी निरीक्षक अच्युत गिरीलाई 2083 साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ। सीमा सुरक्षा अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएको आधारमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायक महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा हस्ताक्षरित निर्णय अनुसार गिरीलाई महिनाको उत्कृष्ट प्रहरी छनौट गरिएको जनाएको छ। प्रहरी सुरक्षा अनुसार निरीक्षक गिरीले बर्दियामा शान्ति सुरक्षा व्यवस्थापन अपराध नियन्त्रण नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी नेतृत्व गर्दै आएको उल्लेखनीय सफलता हासिल भएको छ। विशेष गरी खुल्ला सीमा क्षेत्रमा भन्सार चोरी पैठारी नियन्त्रण फरार प्रतिवादी पक्राउ तथा अदालतका फैसला कार्यान्वयनमा उहाँको भूमिका प्रशंसनीय रहेको छ। बाँसुरी नगरपालिका पशु सेवा शाखाले उपचारत सेवासँगै पशु प्रवर्धनात्मक कार्यक्रम गर्दै आएको छ। नगरपालिका र विभिन्न सहकारी संघको समन्वयमा प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत यस वर्ष बाख्रा प्रवर्धनात्मक कार्यक्रम सञ्चालनमा ल्याएको हो। सोही क्रममा सिलसिला सामाजिक उद्यमी महिला सहकारी संस्था बाँसुरी साध्य कलासँग साझेदारी गर्दै स्थानीय जातका बाख्राको व्यावसायिक पालन मार्फत उत्पादन वृद्धि र स्थानीयको आर्थिक स्तर उकास्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको छ। सुनौ यसै विषयमा रिपोर्ट।
1: बाँसुरी नगरपालिका साथ एउटा कलाकार सीता कुमारी थापा पहिला नेपाल मुक्ति छेत्री पालन कार्यालयले तराखा नगरपालिकाका छेत्री प्रवर्धन कार्यक्रम अन्तर्गत व्यवसाय रूपमा छेत्री पालन कला सिलसिला उद्यमी महिला सहकारीमा अपत्ता 26 जना महिलाकन छेत्री सहयोग गरिएका छेत्री प्रवर्धनात्मक कार्यक्रममा सहयोग पर्पा थापा रूपमा

Thank you.

सरकारले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा मन्त्रालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफलमा सहभागी हुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्याय प्रक्रिया ढुङ्गाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सत्य निरूपण तथा मेलमिलाप कार्यक्रम बेपत्ता परेका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ। मन्त्री गौतमले शान्ति सम्झौता भएको करिब 20 वर्षको अवधिमा भएका कामहरूको एकीकृत विवरण तयार पार्ने कार्य पनि मन्त्रालयले अघि बढाएको जानकारी दिनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी आयोगका लागि कुल 21,97,000 रूपियाँ बजेट विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो। पीड़ितको परिपूरणका लागि नियमावली बनाई छुट्टैको समय स्थापना भइसकेको उहाँको भनाइ थियो। हामी अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देश सक्नुभन्दा पहिले मुख्य समाचारको शीर्षक फेरि नयाँ गाउँपालिकामा अन्तर्गत बौद्धिक अपाङ्गता भएका बाल बालिकालाई शैक्षिक तथा सरसफाई सामग्री वितरण, भारतमा अवैध नदी जन्ने उत्खनन गर्ने दुई कन्सर्न उद्योगबाट करिब 44,00,000 असुल, राजापुरमा किशोरीहरूको अल्पता खर्च गत वर्षको तुलनामा सुधार, नेपालगंजमा युवा विकास सम्मेलन शुरू, नेतृत्व नवप्रवर्तनमा जोड़ र संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ। अहिले 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी

0: प्रभात साझ 5 बजे मौसम मंथन कार्यक्रम रेडियो गुरुवार एफएम बाट सुन्न नबिर्सिनु होला।
1: सर्प हुन सक्नु

रेडियो पूर्वाभा एफएमको सहकारीमा स्वास्थ्य कार्यक्रम वर्गद्वारा जनै

0: महिनासम्म आमाको दूध मात्रै हुन्छ। स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउँ स्वास्थ्यको दाउ।
1: स्वास्थ्य कार्यालय।

Thank you.

Gracias.

Thank you.

0: हो र घटना माने भएर
1: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोक्नुपर्छ।

0: रेडियो एफएम द्वारा संगीत मजारी संदेश
1: जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
0: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
1: धान छमेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र कुसा क्षेत्रमा पाले पालो रोपौ,
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिनाथ, चामल छुरी र बहुगुणी प्रयोग गरौं।
1: डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
0: खेत समयौ हाली परियो बनाऊ, धेरै पानी नसमाऊ,
2: समूहमा पानी बाँडौ, नहर सफा राखौं,

भएको हो। धातु पदार्थको यसपटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान धातु पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य।

0: नहीं भरने नतिशेषहरू चाहियो एउटा पत्रमा पानी लुन हान्ने हुन्छ अन्त त्यहाँ 40 दिनहरू माथि जानु लागि शरीरबाट पसिनाहरू धेरै निस्किन्छ पसिनाहरू निस्किँदै गर्दा पानी शरीरमा पानीको मात्रा कम हो र पानीको पसिनामा नुनको मात्रा पनि शरीरमा सोडियम पोटासियम हुन्छ नुनको मात्रा पनि कमी हुन्छ यो सबै कारणले गर्दाखेरि पानीको शरीरमा कमी हुँदाखेरि हाम्रो शारीरिक सबै सबै मानसिक असर पनि कम
1: जस्तो मानौ किराले काटेर खतम पार्यो जडेदेखि सुकिहाल्यो त्यो गर्मीले कारण के अरे यो यस्तो भएर हो भन्ने कुरो अनुभव भयो यो गर्मी नियन्त्रण गर्ने त सरकारसँग पनि छैन होला हामीसँग पनि छैन
2: यसको बाटोमा चाहन्छन् गर्मीले गर्दा म के केले गर्दा हो सान्दा ज्वरो आउँछ पेट रहेको हुन्छ फुल्ने जस्तो हुन्छ ठाडो हावाबाट बस्नेर त्यस्तो सूचनाहरू देखि के लिइराख्नु भएको छ त्यस्तो सूचनाहरू चाहिँ अहिले हामी गरेका छैनौँ र अब चाहिँ गर्नेछौँ
0: हामी गर्मी छ मान्छे अब हामीले सेवा लिने ठाउँहरूमा जहाँ सेवा गरायो अब को रूपमा आम नागरिकहरू त्यहाँ सेवा लिने राख्नुहुन्छ त्यो ठाउँमा चाहिँ हामीले कम्तीमा सफा पिउने पानीको व्यवस्था चाहिँ गर्नुपर्छ भनेर हामीहरूले जिल्ला प्रशासनमा पनि भनौँ त्यो किसिमको सहयोग गरेर जति सकिन्छ त्यही

sono in alto edizione con la...

गर्ने हो। जन्मेको एक घण्टाभित्र अनि कार्य स्थान सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वास्थ्य बच्चा उज्यालो भविष्य शिक्षण पान गरौँ। स्वास्थ्य बचाऊ।

0: भएर मैले पानी बजेर जुन लगाइसकेको छु घरमा मैले पानी चाहिँ सबै दिन नि त्यसैमा धेरै राम्रो भएकोले
1: जनहितका लागि जारी सन्देश

0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराको सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ले धानलाई फाट्ने र पहिले फाटेको छ भने धानमा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो स्तरको लिला पो सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ झुन्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन,
1: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम पढाउनु हो। सामानको लोभ गरेर अर्नो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन, ज्यान नभए के धन के हो।

Thank you.

सँगैसँगै तराईका जनजीवन निकै प्रभावित हुन्छन्। तर्को घाम र तर्को हावाको रहरले हाम्रो दैनिकी निकै अस्तव्यस्त हुन्छ। विभिन्न समुदायले तर्को बन्दी तर्को हावाबाट बच्नलाई परम्परागत विधि उपाय लगाउने पनि गरिन्छ। कहिले पनि ती पुराना प्रविधिहरूको प्रयोग खतपुत्त सुन्ने गरेका छौँ। आजको कार्यक्रममा गर्मी छल्ने उपाय रैथाने सिप ज्ञानका कुरा विशेष गरेर कुराकानी गर्छौँ र सरकारका विभिन्न निकायको नागरिक अनुदानी सरको गर्मीबाट बताउने कस्तो योजना छन् भन्ने विषयमा आज छलफलका लागि आज हामी बर्दियाको महासागरमा छौँ र हामीसँग हुनुहुन्छ बाँसरी नगरपालिका युप प्रमुख इन्दिरा चौधरी र निजी अस्पताल नेपालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रविन्द्र दलाल र बर्दिया जिल्ला विपद व्यवस्थापन समितिका विपद प्रकल्प छन् रोग प्रसाद प्रसाद हुनुहुन्छ र एउटा महत्त्वपूर्ण नगरपालिका पशु सेवा शाखा पशु चिकित्सक डाक्टर प्रदीप राज पन्त हामीसँग हुनुहुन्छ र सहभागी हाम्रो भाषाली नगरपालिका उहाँहरू मध्ये उहाँको उहाँ चन्द्रबहादुर शाही पनि हुनुहुन्छ र हामीसँग बोलघर किसान लगायत यहाँका स्थानीयवासी किसानहरू हामी आज लगभग 40 भन्दा बढी नै

0: সময় চাইলে উল্লেখ করতে পারেন। একটা প্রশ্ন ধরেরা তার যে একটা প্রাণী অজ্ঞান ছিল অজ্ঞান ছিল আমার পাশি তোমাকে পানি ঝুলে জঙ্গল জানতি তো জঙ্গল গেলে এক লেখা কাঠি কাঁথেরা বৈঠকে রাখছেন খেয়ে মানছেন রাম সীতা খানো খাওয়ছেন
1: অসংখ্য পুরা ধন্যবাদ হাজুলাই গর্মীর জাড়ো মাতে অস্পতালমা বিরামীহরুকো ভেটে কত উপকার হুদ রয়েছ কে হুদ রয়েছ
2: মানসিক স্বাস্থ্য সম্বন্ধী ত্যসের লাগি यो सेफ डिसर्डर हुन्छ सुत्नको लागि समस्याहरू सुत्न नसकेको अवस्था हाइपोटेन्सनको फिजियोलोजीमा हुने असरको कारणले गर्दा खानपान नपच्ने पेटको समस्याहरू त्यसरी आँखाको समस्याहरू र उच्च तापक्रमले शरीरको सबैजसो अङ्गले पार्ने प्रभावको कारणले गर्दाखेरि हुने असरहरू लिएर अहिले लक्षणहरू सहित बिरामीहरू गइरहेको अवस्था छ। उच्च तापक्रमले शरीरले शरीरका धेरै कुराहरू चाहिँ प्रभावित हुन्छन् जसले गर्दा स्वास्थ्य सम्बन्धी समस्या हुन्छ। जस्तो कि उच्च यो नभएको भन्छौँ यहाँ 40 डिग्रीहरू माथि जानुभएपछि शरीरबाट पसिनाहरू धेरै निस्किने उच्च पसिनाहरू निस्किँदै गर्दा पानी शरीरमा पानीको मात्राहरू कम हुने र पानीको पसिनामा नुनको मात्रा पनि शरीरमा सोडियम पोटासियमहरू भन्छ नुनको मात्रा पनि कमै हुन्छ त्यसले गर्दा डिहाइड्रेसन हुने हुन्छ त्यसले गर्दाखेरि शरीरमा जस्तै देउतहरू पनि रोग बोल्नुको लागि भन्दा चाहिँ पानीको मात्रा चाहिन्छ हाम्रो शरीरमा 60-70% पानी हुन्छ तर उच्च तापक्रमले गर्दाखेरि शरीरमा भएको पानीहरू बाष्पीकरण भएर उठ्छन् शरीरपछि पानीको कमीले गर्दाखेरि विभिन्न चाहिँ खालको शरीरमा लक्षणहरू देखिन्छन् डिहाइड्रेसनको लक्षणहरू त्यसमा बढी तिर्खाहरू लाग्ने सामान्यतः बढी तिर्खा लाग्ने पिसाबहरू कम हुँदै जाने र मान्छेले कन्फ्युजन स्टेजमा हुने होइन त्यसपछि अलिक धेरै नै भएपछि मान्छे दियोस् भने कामले काम कामहरू जस्तो ज्वरो पनि आउन सक्ने यो सिलहरू आउन सक्ने प्रकारको लक्षण हुन्छन् भने अब छालाहरूमा पनि विभिन्न प्रकारका रोगहरू सर्छन् उच्च तापक्रममा गर्दै गर्दा हाम्रो किटाहरू जीवाणुहरू पनि बढी फैलिने उनीहरूको लागि तापक्रम चाहिँ सुचारु हुन्छ त्यसले गर्दाखेरि विभिन्न प्रकारका पानीबाट सर्ने रोगहरू हावाबाट सर्ने रोगहरू पनि बढ्दै जान्छ भने उच्च तापक्रममा जनका रोगीहरू पनि बढ्ने त्यसै गरी आस्थमा यो चाहिँ एलर्जेन्टहरू पनि बढ्छ प्रदूषणले गर्दाखेरि हुने श्वासको रोगहरू पनि बढ्दै जान्छ पनि 700 भाडामा आउनुहुन्छ भने अहिले त्यो बढ्दै गर्छ गर्मी लागेको छ है देशभरिमा पनि किन्नु भएको छ त्यहाँ चाहिँ हाई टेम्परेचरमा काम गर्ने श्रमिकहरूमा त झन् किडनीका मेलेरियाका रोगहरू मेलेरिया फेलरहरूदेखि लिएर विभिन्न प्रकारका डायलिसिस गराउने प्रेमीहरू पनि बढिरहनु भएको छ। यो सबै कारणले यो डिहाइड्रेसनले गर्दाखेरि पानीको शरीरमा कमीले हुँदाखेरि हाम्रो फिजियोलोजिकल चेन्जेसहरूले गर्दा शारीरिक असर छ तर मानसिक असर पनि पर्दैछ हाम्रो साइकेटिक

सर्भिसबाट दिनु हुन्छ होइन. अब त्यसको लागि चाहिँ गएर त्यसले चाहिँ अब शरीरले सेवाउने आफ्नो प्रक्रिया हुन्छ. अब के गरिदिन्छ, हामीले जति उपयुक्त पानी दिन सक्दैनौँ, जति उसले चाहिँ उपयुक्त पानी खनिज पदार्थ दिन सक्दैनौँ, उसले चाहिँ पसिना चाहिँ निकालेर उसले शरीरमा पानीको कमी भइरहेको हुन्छ. त्यसमा चाहिँ पानीमा पुगेर उसले चाहिँ एकदमै डिहाइड्रेसन, शरीरमा पानीको समस्या हुनेले गर्दाखेरि चाहिँ विभिन्न अरू समस्या पनि निम्ताउँछ. जस्तै अब बाँझोपन सम्बन्धी समस्या पनि निम्ताउँछ. अब हामीले थाहा पाउँदैन, अब बाँझोपनमा अब पानीमा सम्बन्धी समस्या अथवा अन्य समस्याले मात्र निम्ताएको भने सोच्छौँ, तर के भएको हुन्छ भनेपछि त्यसमा पानीको कमीले अथवा खनिज पदार्थको कमीले चाहिँ यस्तो समस्या पनि ल्याउँछ. अर्को रोगसँग गर्ने क्षमता पनि कमी भइरहेको हुन्छ. सामान्य अब यो गर्नेमा अब रुखलाई जिब्रो बाहिर निकाल्ने होइन, पसिना धेरै निकाल्ने, जिब्रोबाट राम्रो निकाल्ने, त्यस्तो खालको समस्याहरूले चाहिँ अन्य समस्या

0: भएको थियो उसँग रोपसँग रहेछ नेता पनि हुन्छ प्रदर्शन क्षमता पनि हुन्छ शैलीमा अब के हुन्छ उत्पादन र उत्पादकत्व पनि हुन्छ दुध उत्पादन गर्छ उसको चाहिँ वजन उत्पादन वजन गर्ने क्रम गर्छ त्यस कारणले त्यसरी नै हजुरलाई पशुको संस्कार
1: अब म बर्गरको कुरा गर्छु विक्रम आज हुनुहुन्छ तातो हावा यसको कारणबाट चाहिँ त्यो समयमा समुदायलाई काम घरमा चाहिँ कस्ता समस्या देखा पर्दछ
2: पहिला थियो खर्पा थियो सेतनको थियो अब कति हुन्छ खतराहरू हुन्छ के हुन्छ त्यो घरहरू छन् त्यसमा त बस्न सकेन
1: बर्खाली नगरपालिका नगरको समुदायलाई पठाउनलाई पहिले नै पूर्व तयारीको लागि कसरी पूर्ण सूचनाहरू दिनुहुन्छ
3: हाम्रो दार्जिलिङ नगरपालिकाको वेबसाइट पनि छ वार्डहरूमा पनि त्यसको सूचनाहरू त्यही वेबसाइटकै माध्यमबाट वार्डहरूले प्रत्येक टोलहरूमा त्यसरी सूचनाहरू प्रवाह गर्न सक्छौँ
1: तातो हावाबाट बस्नलाई त्यस्तो सूचनाहरू के के राख्नु भएको छ
3: त्यस्तो सूचनाहरू चाहिँ अहिले नै गरेका छैनौँ र अरू चाहिँ गर्दैछौँ हामी
1: राष्ट्रिय विकल्प जोखिम नियन्त्रण प्राधिकरणले अत्याधिक गर्मी वा तातो हावा लुगा खरिदका लागि चाहिँ पूर्व तयारी पूर्व कार्यालय शिक्षा प्राधिकरणले राष्ट्रिय कार्ययोजना 2081 तयार पारेको छ यसको बारेमा तपाईँले के थाहा छ
3: यो विषयवस्तुमा पनि मलाई सबै चाहिँ अब जानकारी छैन यसमा चाहिँ मैले बुझ्नुपर्छ
1: राष्ट्रिय कार्ययोजना 2083ले चाहिँ तातो हावाको जोखिम हटाएसम्म अत्याधिक पूर्व तयारी चाहिँ गर्नुपर्ने भनेको छ त्यसले चाहिँ स्थानीय तहकै जिम्मेवार हो भनेर भनिएको छ नगरपालिकामा पूर्व तयारी कसरी गर्न सकिएन
3: यसको आवश्यकता भयो भने त्यसको त्यस्तो महसुस भयो भने समन्वय गरेर चोकहरूमा पानीको व्यवस्था त्यसरी चाहिँ गर्न सकिन्छ र त्यसको सँगसँगै हामी सूचना प्रवाह गर्नको लागि जुन गाउँमा वर्ग संस्था छ टोल विकास संस्था छ उहाँहरूबाट पनि चोक चौराहामा पानीको व्यवस्था चाहिँ गर्न सकिन्छ
1: व्यवस्थापन समितिले कसरी पूर्व सूचना र पूर्व कार्यहरू गरिराख्नु भएको छ
0: के छ भने अब अहिले विगतका वर्षहरूमा भन्दा अत्याधिक गर्मी हुने प्रत्यक्ष गरिरहेछ अब तातो हावाले हामी यहाँ कार्यक्रममा रहँदै गर्दा पनि हामीलाई अत्यन्तै गर्मीको चाहिँ महसुस भएको अवस्था छ आगामी आगामी सम्बन्धी जुन कार्यक्रममा पनि हामी यता सबै लिएका छौँ जिल्ला विकल्प व्यवस्थापन समितिको तर्फबाट कम्तीमा हामी आफैबाट एक किसिमको पूर्व तयारी भनौँ न त्यो गर्न सक्यौँ भने अब यो कार्ययोजनाहरू र कहिले काहीँ त्यसको काम गराइ पनि ब्लक हुन्छ त्यो ब्लकमा चाहिँ हामीले अहिले व्यवस्थापन भइसक्नु भएको छ कि यो परिस्थितिमा हामीहरूलाई एउटा चाहिँ फिजिकल नियन्त्रण गरेर मेन्टली हरेक किसिमको चाहिँ विचारहरू देखाएको छ विज्ञान विभाग उसले चाहिँ सामान्यतया प्रधानताभित्रको चाहिँ फरकास्ट गर्छ अनि त्यसलाई चाहिँ हामीले एमयुसी पियुसी हुँदै डियुसी मार्फत हामीले स्थानीय युसीमा हामीले चाहिँ म्यासेजिङ गर्छौँ अनि त्यसपछि हामीले जिल्ला प्रशासन कार्यालय वेबसाइटमा हामीले गर्मीबाट बच्न तातो हावाबाट बच्नका लागि हामीहरूले त्यस्ता चाहिँ सूचनाहरू चाहिँ एकदमै गरिरहेका हुन्छौँ यहाँले हेर्न सक्नुहुन्छ उहाँहरूको कुरा स्थानीय पत्रपत्रिका सञ्चार माध्यमहरूलाई पनि हामीहरूले त्यो सूचना दिएका छौँ अत्याधिक गर्मी छ मान्छेहरूलाई हामीहरूले सेवा दिने ठाउँहरूमा जहाँ सेवाग्राही को रूपमा आमदानीहरू चाहिँ सेवा दिन जानुहुन्छ त्यो ठाउँमा चाहिँ हामीले कम्तीमा सफा पिउने पानीको व्यवस्था चाहिँ गर्नुपर्छ भनेर हामीले जिल्ला प्रशासनमा पनि भनौँ न त्यो किसिमको सहकार्य गरेर जति सकिन्छ त्यो हिसाबले त्यो गरेका छौँ यो ठाउँमा भने त्यसरी त अब गर्ने व्यवस्था छैन यो तातो हावाको फेरि कस्तो हुँदोरहेछ नि यो अन्य विगतहरूलाई अलिकति फरक प्रकृतिको राम्रोलाई चाहिँ ठ्याक्कै चाहिँ त्यसरी नै राखेर गरेको छ भने कम्तीमा आफ्नो आफ्नो अफिसमा अथवा आफ्नो ठाउँहरूमा कुनै पानी पाउँछ सिन्चाई पिउँछ सेटलमा बस्छ त्यो किसिमको मात्रै व्यवस्था भयो भने त्यसले चाहिँ
1: धन्यवाद
3: धेरै जसो तपाईँ थिए अब
4: divine disappeared by the way thing. But peace book my dad.
3: Thank you.

नाना पानीको कुरा हुन्छ, नाना पानीमा पनि हजुरहरूले विशेष ज्ञान चाहिँ अब स्थानीय तहबाट

कार्यक्रम अर्को कार्यक्रम

Thank you.

विधानका विषय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। पदार्थ भने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्जवल भविष्य रोजौं। रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्पियाबाट जनयुक्त जारी सजिलो।

ಸಂದೇಶ ಸಿಗಿ

आम्ही संचालन सगळ्यात चुकीचे स्वच्छ दिवसात अहिलेको मौसमको स्टुडियोमा हुन्छ।

ます。

मेरो दाजुको त्यसमा घरको जग्गा यति गाह्रो थियो चाहिँ अब मलाई बुझ्नु गाह्रो भएको छ भनेदेखि अब कलकत्ती समस्या सम्बन्धित यो जानकारी कता टाढा व्यक्तिहरूलाई चाहिँ अधिकारी प्रोसेस हुन्छ नि जस्तो कि सत्यचित आग्रता भन्नुलाई के भनेको के हो अनि जलशुद्धता भनेको खासमा जलशुद्धता भनेको के हो होइन धेरै कुराहरू यस्तो कुराहरू जो चाहिँ हामी बुझ्नै सक्दैनौँ कि शब्दहरू शब्दहरूको चाहिँ गर्दाखेरि यति छान्दाखेरि चाहिँ यति धेरै त भाष हुन्छ नि त बुझ्नै नसकिने शब्दहरू चाहिँ के हुन्छ

Thank you.

हामीले यदि धेरै भएको सहमति के भन्नुहोस् जोखिम रहेछ भने पनि त्यसलाई ध्यानपूर्वक लिएर मलाई मतलब के भएर गर्नु पर्यो

0: Sorry, thank you for coming in.
1: Basketball,

Grazie.

Thank you.

Thank you.

جو کوئی جو چھوڑ رہا ہے

Thank you.

this will not be able to get the money to pay for the TV.

Entonces, te subirás, pero es que

Thank you.

Thank you.

Thank you.

0: आफ्नो खरिदेन सम्बन्धी अध्यादेश ल्याउनु पर्यो भनेर माथि
1: सुन्दरिया कुमार विधायक सुन्दिरा

四岁

मेरो खण्डको अनुसार

सबैलाई सरकार सुरु गरौँ सबैलाई सभा

0: दैनिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।
1: रेडियो गुरुबाला एफएम द्वारा जनहितमा जारी सन्देश।
2: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, बिरालोहरू सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धागा फाट्ने वा पहिल्यै फाटेको छ भने धागा फराकिलो हुने र जमिन धासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के
1: मन। जनहितमा जारी सन्देश।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग संसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। बैठकमा संसद रोकेर सरकारले ल्याएको चार अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल हितु बोर्डको रिक्त अध्यक्ष पदमा बपा कुशला भट्टराई नियुक्त। संक्रमण पुष्टि अन्तर्गत 2 सप्ताहका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रभाव गरेको कृषि तथा पशुपन संविधानको छानबिन गर्न समिति गठन। इजरायलको हवाई आक्रमणबाट पछि लेबनानमा 8 जनाको मृत्यु। फिफा विश्वकप समूह ईमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। भारतीय अमेरिका र अस्ट्रेलियाको खेल हुने। सैनिक

कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 देखि हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव पत्रप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। कार्यदल

25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अधियारले

Grazie a tutti.

0: विभागक राहत दिने उद्देश्यले निजी विद्यालयमा बाल बालिकाको शिक्षामा वार्षिक 25,000 रुपियाँसम्म खर्च गरे बाबत कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्यले वार्षिक 10,00,000 रुपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सरिता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
1: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 सम्बन्धित भन्दा पनि स्वार्थसम्मको प्रभाव बढाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा

0: सरकारी विद्यालयको गुणस्तर बढ्ने सुनिश्चितता के छ? सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदलाई वैज्ञानिकका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिंहले बताउनुभयो।
1: नेपाल विशेष सेवा ऐन 2042 व्यवस्था चलाउने

0: संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई शाखाका लागि बन्द गरिएको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता राजुदा शाहले चिडियाखानाभित्र काँक र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
1: Thank you.

Thank you.

CIN. Tapaling samudayik sutra network CIN le kakuluma kaya paeko sadhar kama sundai hununcha. आजबाट नेपालमा मनसुन भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसुन भित्रनु अघि नै पूर्व तयारीका

0: पानी मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न सक्छ। त्यस कारणले त्यो जटिलवटा निर्भर गरेर यहाँले अन्य आफ्नो आवश्यक प्रक्रियाहरू गर्न पाइन सक्छ।
1: अर्को प्रश्न चाहिँ पानी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भन्ने प्रश्न गर्नुहोस्।
0: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आधुनिक चर्चा हुँदैछ। हामीले पनि पानी पूर्वानुमानको लागि

0: Sons of Bunker का रेडियो सामुदायिक सूचना नेटवर्क CIN.
1: सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार भएको साझाको सन्देश हुनुहुन्छ. कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढी पहिरो खडेरी र असनाई नामक पसिनाबाट प्रभावित हुने देखाउँछ. सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू, कृषि पुनर्स्थापना कार्यक्रम, बिमा तथा अनुदानको व्यवस्था पनि गरेको छ.
2: नेपाल सरकारले विपद प्रभावित किसान, विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ. यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश, स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ. विपद प्रभावित किसानका लागि राहत बाढी पहिरो डुबान असिना खडेरी हावाहुरीमा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनर्स्थापना सहयोग निशुल्कमा सहुलियत दरमा विभिजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौराको क्षतिमा सहायता कृषि पुनर्स्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ. अर्को हो कृषि बिमा सुविधा. नेपालमा कृषि तथा पशुपन्छी बिमाको व्यवस्था छ. बाली फलफुल तरकारी पशुपन्छी तथा मत्स्य पालन बिमा गर्न सकिन्छ. बिमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ. प्राकृतिक चक्रोप रोग वा अन्य बिमारी समेटेका जोखिमबाट क्षति भएमा दाबी भुक्तानी पाइन्छ. कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ. यस्ता कार्यक्रम सङ्घ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ. उन्नत डिभिजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यवसायिक खेती प्रबन्धन कार्यक्रम हरित गृह तल निर्माण सहयोग पशु तथा पाखापना प्रबन्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्. भर्खरै सुरु भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण. किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ. स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका

0: छ। सरकारले महिला किसान का लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
1: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बिमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारी प्रभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद नियन्त्रण पर्सन रविरा एकासँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
2: नियम कानुनले चाहिँ एउटा जानकारी नहुँदाखेरि प्रभावित महिला किसानलाई जुन उद्धारमा चाहिँ अगाडि ल्याउने

Thank you.

Jesus.

வந்து என்ன சொன்னாங்க, அப்போ வந்து

Thank you.

मलाई एकपटक क्षमा गर्ने भौतार अस्ति दिनु होला अस्ति

बाल विवाह कानूनी अपराध हो, यसलाई आजीवन

拜的希望。

पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत

संवैधानिक निकायको स्वतन्त्रता माथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ।

राज्यसभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट दिनीको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

0: प्रधानमंत्री का सलाहकार हामीले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौँ।
1: जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौँ त्यसबारे समाजमा र सबैमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। दिदीको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
2: तिनीहरूले पनि आश्वस्त गर्नुपर्छ कि हामी स्वतन्त्र छौँ, स्वायत्त छौँ र
0: बीच युद्ध विराम भएको बताएका छन्। गएर ती दक्षिण युद्धमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमा यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट इजरायलको डिफेन्स फोर्सले हिजबुल्लाह र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता ब्रिगेडियर एपी डेफ्रेनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौँ, आइडिएफ आवश्यक परेको खण्डमा लडाईँलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएका ती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफ्नै इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना चारजना सैनिकहरू मारिएको बताएको थियो। लेबनानका राष्ट्रपति योजेफ पाउलले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो बुन्द हेर्दा लेबनानमा कम्तीमा 3,912 जना मारिएका र 11,679 जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त बुन्दबाट झन्डै 10 लाख मानिसहरू विस्थापित भएका छन्।

0: व्यायाम ले मोटो स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्र, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटुको बाटो पच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा साता र फल फुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो

0: राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनीको अब पानी बचाउने धान खेती अप्नाउ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र कुचरा क्षेत्रमा पाले पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, खर्ती धान, सामा मन्सुली र बहुमुली प्रयोग गरौं।
2: डीएचआर विधि, सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अप्नाऊ।
1: खेत समय अलि बलियो बनाऊ, धेरै पानी नजमाऊ।
0: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक रूपमा बचाऊ।

पढाएको राको पदार्थको एकपटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुला कुरा गरौँ। समाधान राको पदार्थ होइन राको पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनरिक प्रणाली सचेत।

その仕方が別に事務所とかあるのに、お手伝いできるかな。

Thank you.

Sobre terra, isso tomou.

0: जमिनमा पानी र सर्नी जमिन रुखको फुल्ने खाँदा फाल्ने वा कहिले फाटेको छ भने खाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु कहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ठर्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँमा छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नुतर्फ लाग्नु भनेको जोखिम पढाउनु हो। सामानको लोभ गरेर अलमल गरेर थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे प्रधान, ज्यानै नभए के हान के सन्देश।
2: रक्त अल्पता विरसी सतर्क गराउन चक्कर अनुहार फिका बिना उपाय